वधाइण न पर मुंतकिल थींदा। नौकरीअ ते रहां या न रहां मामले सां पोइ हिते न हटंदुसि। लाहौर में तकरीब खे ख़िताब कंदे वफ़ाक़ी घरू वज़ीर मोहसिन नक़वी चयो त मामले ते सियासतदारनि खां वधीक अवामी राय अहमियत रखे थी। नवनि इंतज़ामी यूनिट सां पंजाब या सिंध जी सुञाणप तब्दील न थींदी। नवां इंतज़ामी यूनिट बि नसुल या बिरादरी जे बुनियाद ते न पर बहितर हुकमरानीअ लाइ ठहणु घुर्जनि। मौजूदा निज़ाम नतीजा न ॾेई रहियो आहे, रीसेट करणो पवंदो। असांजो मक़सदु हुकूमत या सियासी जमात खे तब्दील करण न पर निज़ाम में मौजूद खामियुनि खे ख़तमु करणु आहे। नओं सूबो ठहणो आहे त इस्लामाबाद खे सूबे जो दर्जो मिलणु घुर्जे। नवनि इंतज़ामी यूनिट्स ते घबराइण जी ज़रूरत न आहे, मामले ते सियासतदाननि खां वधीक अवामी राय अहम आहे। पीपुल्स पार्टीअ सिंध जी इम्कानी विरांगे ख़िलाफ़ सिंध असेंबलीअ मां ठहराउ पास थियण बावजूद वफ़ाक़ी वज़ीर इन मुदाख़लत करार ॾेई छॾियो। समूरी सिंध में एहतजाज जो फ़ैसिलो। पीपुल्स पार्टी सिंध जे सदर निसार खोड़ो जी सदारत हेठि पार्टीअ जो अहम इजलास। सिंध जे विरांगे ख़िलाफ़ ठहराउ मंज़ूर थियण बावजूद वफ़ाक़ी वज़ीरनि पारां नवनि सूबनि ऐं इंतज़ामी यूनिटनि बाबति ॾिनल बयाननि जी सख़्त लफ़्ज़नि में मज़म्मत कई वई। सिंध जी इम्कानी विरांगे ख़िलाफ़ डिवीज़न ज़िलनि ऐं तालकनि में एहतजाज जो फ़ैसिलो। इजलास में चयो वियो त वज़ीर आज़म वफ़ाक़ी वज़ीरनि जे नवनि सूबनि ऐं इंतज़ामी यूनिटनि बाबति बयाननि जो नोटिस वठे ऐं अहिड़ा बयान ॾियण खां रोके। सिंध असेंबलीअ मां ठहराउ मंज़ूर करण ते पीपुल्स पार्टी MPS सदर आसिफ़ ज़रदारी ऐं बिलावल भुट्टो खे भेटा पेश। सिंध जे विरांगे ख़िलाफ़ क़रारदाद ते वोटिंग में हिसो न वठंदड़ जमायतुनि ते सख़्त तनक़ीद। सिंध जी वहदत बाबति वफ़ाक़ी वज़ीरनि जे बयान ते सिंध हुकूमत जो सख़्त रद अमल। सीनियर वज़ीर शर्जीलना मेमन चयो आहे त वफ़ाक़ी वज़ीरनि जी बयानबाज़ी सूबे ख़िलाफ़ सियासी जारियत जे बराबरि आहे। वफ़ाक़ी हुकूमत वाज़े करे त ख़्वाजा आसिफ़ जो बयान हुकूमती पॉलिसी आहे या ख़्वाजा आसिफ़ सिंध ऐं पीपुल्स पार्टीअ ते बयानबाज़ी खां पहिरियां तारीख़, आइन ऐं पार्लियामानी रिकॉर्ड जो मुतालो करे ऐं आइनी आहे। असेंबली सराकी सूबे जे हक़ में ॿ भेरा ऐं सिंध असेंबली सिंध में नवनि सूबनि ख़िलाफ़ 8 भेरा ठहराउ। शाह घरू वज़ीर मोहसिन नक़वी जे बयान ते रदअमल ॾींदे चयो आहे त इंतज़ामी सुधारा ऐं सूबे जी नई सिर जोड़ जक बिल्कुलु मुख़्तलिफ़ मामला आहिनि। सूबा रुगो इंतज़ामी यूनिट न आहिनि, तारीख़ सुञाणप जी हैसियत आहे। عوام جی رائے جے احترام جی گال آہے جو بے سندھ جی وحدت بازی نتی کر سکے۔ اعظم میں نون نیشنل پالیسی شاہی چو تو صوبائی حکومتوں بادشاہن کام بے ہلی رہی ہیں۔ بادشاہ بے مشاورت کندا ہوا اسان جا صوبہ ہدایت تے ہلی رہا ہیں۔ فیک چو تے چار نندا صوبہ ٹھائن سا آب حیات پکڑ جی ویندو۔ آئین جی توہین کرنی آہے تے کوئی بھلی جترا ونیو صوبہ ٹھائے چڑیو کو بھی فرق نہ پوندو۔ مملکتی وزیر اون چودھری چیو تو ترقی یافتہ ملکن میں ننڈا انتظام گھرجے۔ اسمبلی کے اسپیکر ملک احمد خان چیو تو سٹھی حکومتی نظام لائے وڈا سدھارا آنا پوندا۔ عوامی نمائندن کے اختیار دین بنا معاملہ اگتے نہ ودندا۔ انتظامی اختیار چونڈیل نمائندن وٹ ہوجن گھرجے۔ پنج آئین سا ٹکراؤ میں آہن موجودگی تائیں سدھارن جی موقف تے بیٹھل آہے۔ MQM پنجو موقف تبدیل نہ کیو۔ بھٹو جی ٹھائل آئین میں نون صوبن جی گنجائش موجود آہے۔ کراچی میں میڈیا سان گلندے MQM اگوان وفاق پاکستان جو پیسو چین صوبن بدران 20 مانن میں ورائجے تو۔ سندھ میں 18 سالن کا پیپلز پارٹی جی ہیڈکوارٹر بے سنبھالے نہ تھا سگن۔ شہرن جی حالت بھی انتہائی خراب آہے۔ ہی کڈیں سندھ جے ورانگے ایں کڈیں وڈی انتظامی یونٹن جی گال کن تھا۔ نون صوبن سا ملک جا مسئلہ حل نہ تھیندا۔ پٹو معیار ختم تھن گرجے۔ ہی مانو نہ کراچی شہر سان سچا آہن ایں نہ ہی بھائی سان سچا آہن۔ کراچی میں میڈیا سان گلندے میئر مرتضیٰ وہاب چیو تو کراچی کے ورانے جی گال کندڑن سب کا پہری پان ضلع ایں ٹاؤن ٹھایا ہوا۔ مصطفیٰ کمال جو دور ختم تھی ویو، ہانے مرتضیٰ وہاب جو دور آہے۔ کمال 300 ارب روپئے دے بجٹ جو حساب دے۔ لنڈن میں پاکستان کے سیاسی پیپلز پارٹی چیئرمین بلاول بھٹو زرداری سے پنجاب جی وزیر اعلی مریم نواز کی ملاقات جو امکان۔ ذریعن موجب اعظم نذیر تارڑ کی صدر آصف زرداری سے ملاقات بعد 28 آئینی ترمیم تے مری ہے۔ بلاول سے مریم کی ملاقات میں بھی آئینی ترمیم تے گالیں تھیں۔